आएको छ। संघका अध्यक्ष उज्जार सिंह तामाङले पनि व्यवसायीहरूलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै बजारको क्षुद्र मूल्य सोचे कार्यान्वयनमा समन्वय गर्न आग्रह समेत गर्नुभएको छ। साझा खबरमा अब राष्ट्रिय खबर भटेकोशी बाढ़ीमा हालसम्म 1457 जनाले ज्यान गुमाएको छ। प्रहरी प्रधान कार्यालयको अनुसार बाढ़ीमा गम्भीर घाइते भएका दुईजनाको काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा 236 जना, नुवाकोटमा 205 जना, धादिङमा 73 जना, चितवनमा 369, गोर्खामा 80, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको बताएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायतका प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकिएको छैन। बाढ़ीपछि 4720 जना बेपत्ता भएका छन्। यसै गरी बाढ़ीबाट विस्थापित 1231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरहरूमा व्यवस्थापन गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि उपसभापति र महामन्त्री पदको मतगणना शुरू भएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अनुसार खुल्ला उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूको मतगणना हिजो बेलुकादेखि नै शुरू भएको हो। यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका लागि उम्मेद्वारसँग छलफल गरिएको थियो। त्यस लगत्तै मतगणनाको लागि उम्मेद्वारहरूकै रोबरमा मत पेटिका खुलाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालको अनुसार उपसभापति र महामन्त्रीको मत गणना पार्टी केन्द्रीय कार्यालय सानपामा भइरहेको छ। सीसीटीभी क्यामेरा जडान र मतगणना बस्ने प्रतिनिधिहरूको नाम संकलन गरी मतगणना गरिएको थियो। यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापति गगन कुमार थापाको मतगणना भएको थियो र सभापतिमा गगन थापाले श्यामकृष्ण खड्कीलाई पराजित गरिसकेको छ र झण्डै 94% मत प्राप्त गरिएको थियो र उहाँले पार्टी कार्यालय सानेपामा शनिबार सम्बोधन गर्नुहुँदै खड्कीले अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ़ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। थापाले पार्टीमा धेरै जिम्मेवारी वहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने बताएका छन्। अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए तापनि जिम्मेवारीका हिसाबले सबैको भूमिका उत्तिकै रहने विश्वास व्यक्त गर्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्प भुषाललाई साथमा राखेर शुभकामना समेत दिलाएका छन्। नेकपा एमाले मंगसिरको पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। शनिबार हिजो पार्टी केन्द्रीय कार्यालय सियासलमा बसेको पार्टीको स्थायी कमिटिले सो बैठकको निर्णय गरिएको हो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ। बैठकले आगामी मंगसिर 26 गते पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन पुष 4 गते नगर र गाउँ तहका कमिटिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने एमालेको निर्णय छ। स्थायी कमिटिका बैठकले अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयन गर्ने निर्णय गरिएको छ। जिल्ला तहले पठाएको नामलाई माथिल्लो कमिटिले अनुमोदन गरेर संगठन कमिटिमा रूपान्तरण गरिने एमाले जनाएको छ। एमाले 13 जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको छ, जस अनुसार एमाले दोलखाको नेता डबल पाण्डे पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। परराष्ट्र मन्त्री सुशीर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रिकोप लिडर्स इभेन्टमा सहभागी हुनका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेशमा फर्किनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ र पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायताको घोषणा
घोषणा गरिएको छ। यो सँगै बाढ़ी विपद प्रति कार्यका लागि अस्ट्रेलियाले घोषणा गरिएको यो कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी गराएको छ। स्वदेश फर्किएपछि भ्रमणका

उपलब्धिका बारेमा जानकारी दिनुहुँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मंचमा उजागर गर्न न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको पनि बताएको छ। आगामी नोभेम्बर टर्कीको आयरल्याण्डमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रिय संघीय संरचना महासन्धिको 31 सम्मेलनको 31 लागि राजनैतिक सहमति निर्माण गर्ने र विश्वव्यापी जलवायु एजेण्डालाई अगाडि बढ़ाउने उद्देश्यका साथ अस्ट्रेलिया फिजी र टुभालुको सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गर्नुभएको हो। जनमत पार्टीले विशेष समिति गठन गर्दै समितिका पदाधिकारीहरू समेत चयन गरिएको छ। दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले उक्त विशेष समिति गठन गरेको पार्टीका अध्यक्ष डाक्टर सीके रावतले जानकारी गराएको छ। गठित समितिको अनुसार केन्द्रीय अनुशासन समितिको संयोजकत्वमा उपाध्यक्ष नरेन्द्र चौधरी चयन भएका छन्। उक्त समितिको सचिवमा अनित कुमारी मण्डल र सदस्यहरूमा सत्यनारायण खगा त्यसै केन्द्रीय पुनरावेदन समितिको अध्यक्षमा संजय कुमार मिश्र, सचिवमा प्रियंका कुमारी शान्त र सदस्यमा वीरेन्द्र महतलाई चयन गरिएको छ। संजय कुमार सिंहको अध्यक्षतामा 5 सदस्यीय केन्द्रीय निर्वाचन समिति समेत गठन गरेको छ। उक्त समितिको सदस्य सचिवमा राजेश कुमार मण्डललाई राखिएको छ र शिवनाथ पटेलको संयोजकत्वमा केन्द्रीय विवाद समाधान समिति गठन गरेको हो, जसको सचिवमा दुष्णीय कर्ण रहेका छन्। यसैगरी राजेश प्रसाद शाहको संयोजकत्वमा केन्द्रीय लेख समिति चयन गरिएको छ, जसको सचिवमा श्याम शंकर चौरासिया रहेका छन्। अन्य विभागमा मोर्चा र परिषदहरूमा भने गठन गर्न बाँकी नै रहेको अध्यक्ष रावतले बताएका छन्। त्रिशुली नदीको कटानका कारण अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी खण्डमा सड़क मरमतपछि यातायात पुनः सुचारू सञ्चालनमा आएको छ। गलौदी नदीले कटान गरिएको करिब 160 मीटर सड़क भाँसिएपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प नै बनेको थियो। सड़क भित्ता मार्फत भित्ताको भाग काटेर नयाँ ट्र्याक तयार गरेसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ जान थालेको छ। सड़क सञ्चालनमा आएसँगै राजमार्ग अन्तर्गतको अवरोध हटे पनि मर्मत गरिएको खण्डमा जोखिम कायमै रहेकाले रात्रिकालीन यात्राका लागि क्रममा विशेष सतर्कता अपनाउन ट्राफिक तथा सड़क विभागले आग्रह गरिएको छ। उक्त सड़क खोलाउनका लागि 10 सवारी साधन ठूला ठूला मेसिनहरूको प्रयोग गरिएको थियो। आजदेखि देशैभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्व हुँदै कमजोर बनेकाले वर्षाक्रम घट्दै जाने भएको छ र यसैबीच मौसम पूर्वानुमान महाशाखाले पनि बागमती प्रदेश हिमाली क्षेत्रका केही ठाउँमा पहिलो चेतावनी पनि हल्का रूपमा देखिएको छ र मेघगर्जन र चट्याङको जोखिम भने कम नै रहेकाले सतर्कता रहनका लागि भने आग्रह चाहिँ गरिसकेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै जनस्तरमा आयोजना गर्न लागिएको प्रदर्शनमा प्रहरीले व्यापक रूपमा धरकपट गरिएको छ। शनिबार हिजो दिल्लीबाट 100 प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइसकेको छ। प्रहरीले कक्रोत जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिपके, पार्टीका प्रवक्ता सैरव दास र अशुतोष राङ्कालाई विमानस्थलबाटै हिजो बिहान पक्राउ गरेको थियो र शनिबार हिजो बिहानदेखि आम माझी पार्टीका संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बेनर्जी, केरलका पूर्व मुख्यमन्त्री पिनारालाई बिजाइन र अखिल भारत विद्यार्थी संगठन आईएसका राष्ट्रिय अध्यक्ष नेहा बोरा, युट्युबर ध्रुवा राठी सहित 1500 भन्दा बढ़ी प्रदर्शनकारी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिल्ली प्रहरीले सुरक्षाको कारण देखाउँदै र विगतका प्रदर्शनमा नियम उल्लंघन गरेको दावी गर्दै जनस्तर मन्तर प्रदर्शन गर्ने अनुमति दिएको थिएन र अनुमति नामले पनि प्रदर्शन जारी राख्न खोज्दा घण्टाट प्लेस, धौलाकुण्ड वा जन्तर मन्तर वरपरका क्षेत्रहरूबाट उनीहरू
व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार छुट्टै छुट्टै समय आएका करिब 500 जनालाई नियन्त्रणमा लिएको छ भने पूर्व अपराधिक पृष्ठभूमि भएका करिब 50 जनालाई समातिएको छ र अर्को प्रहरी विवरण अनुसार कर्नाट प्लेस क्षेत्रबाट मात्रै 200 जना पक्राउ गरिएको छ। प्रदर्शनकारीहरूलाई कार्यक्रम स्थलमा पुग्न नदिन सुरक्षाकर्मीहरूले ब्ल्याङ्केट ब्यारिकेड सवारी साधनको कड़ा जाँच ड्रोनबाट निगरानी र अस्थायी हिरासत केन्द्रहरूको व्यवस्थापन सहित व्यापक रूपमा सुरक्षा अपरेशन सञ्चालन गरिएको छ। साझा खबरमा अब खेल खबर। दोस्रो सेतीदेवी खुल्ला पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ। विजय दशमीको अवसर पारेर बाँडेगाउँ युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जालपदेवी माझी गाउँ युवा क्लबले अध्यक्ष अक्षय सूरी युवा क्लबलाई 3-0 गोल अन्तरले पराजित गरिएको छ। यो सँगै हिजोको पहिलो दिन 4 खेल सम्पन्न भएको छ, जस अन्तर्गत दोस्रो खेलमा भीमटार युवा क्लबले इन्द्रावती 10 2-0 पराजित गरेको छ र यसै गरी मदन स्पोर्ट क्लबले लामा फुटबल क्लबलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। चौथो खेलमा माउन्ट एभरेस्ट युनाइटेड इन्द्रावती 11 पेनाल्टीमा सुधारले हराएको छ। प्रतियोगिता को समाज शिविर राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लाका नेता झलक कुमार श्रेष्ठ अझैले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। कार्यक्रममा वडा नम्बर 11 वडा अध्यक्ष रामजी माझी समेत कार्यक्रममा रहेको थियो र यसै गरी 27 बोडगाउँ खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका 19 टोलीले सहभागिता जनाएको छ भने प्रतियोगिताको विजेता टोलीले 1,01,011 रूपियाँ नगद सहित ट्रफी हात पार्दा दोस्रो टोलीले 51,011 रूपियाँ प्राप्त गर्ने आयोजक संस्थाको संरक्षक केदार माझीले जानकारी दिनुभएको छ। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको महाधिवेशन उपसभाति र महामन्त्रीको मतगणना जारी। महा नेकपा एमाले मंगिरको पहिलो साता राष्ट्रिय भेला गर्ने 13 केन्द्रीय कमिटिमा मनोनित। तीन देशको भ्रमणपछि परराष्ट्र मन्त्री स्वदेश फिर्ता। जलवायु मुद्दा अन्तर्राष्ट्रियकरणमा उपलब्धि। पृथ्वी राजमार्ग खुल्यो, गुलौतीमा भित्ता काटेर यातायात सुचारू। आजदेखि देशैभरको मौसममा सुधार आउने। भारतको दिल्लीमा आन्दोलनकारीमाथि व्यापक धरकपट। 1500 भन्दा धेरै जना पक्राउ। र दोस्रो सेतीदेवी खुल्ला पुरूष भलिबल प्रतियोगिता शुरू। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस्, नमस्कार।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 25 गते आइतबार अक्टोबर 11 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज शुक्ल पक्षको प्रतिपदा तिथि। आज घटस्थापना नवरात्र आरम्भ।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारले 30 दिने कार्ययोजना ल्यायो। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
1: कांग्रेस पदाधिकारीको मतगणना जारी। एमाले थाई कमिटि बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
0: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बुसहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
1: पाकिस्तानमा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीका 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु।
0: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न सम्बन्धी प्रसंग।
1: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ़नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौं।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
1: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद विनु महर्जनले सीआईएनलाई बताउनुभयो।
4: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलिको लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा जस हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
0: कांग्रेसको पन्ध्रौं महाधिवेशनले नौ महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले 15 महाधिवेशन मार्फत यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरी आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
1: बागमती प्रदेश सरकारले रसुवा भोटेकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभएको छ। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यो सँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खुलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई तीनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बु, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
0: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजयादशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोकचोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजयादशमी नजिकै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रिभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा।
5: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चिनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढ़े रुगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रुगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो रुगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने 5 प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमै ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धान बालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धान बालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देही एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए ता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिनटेक एक्सपो वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोर शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
8: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी सब परीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढीकरण तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हब सहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
1: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्रपृष्ठमा सड़कमा पहिरो खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाड़ा टिकटमा लुट तन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको बासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैंकको कारले अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। 2 वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
8: यसैबीच गोर्खा पत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीणी बजारमा दैनिक बिक्री हुने तरकारी हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। पालिस्तानी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकु र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा ककरू जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा सयौं प्रदर्शनकारीलाई पीड़ा प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नामावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
8: साझा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्षको अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलेसा गोवर्धनले चीनको हाङजाउमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको 3 संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
1: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
5: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन मानसिक रूपले पनि दुःख रोगको हिसाबले पनि दुःख यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु
8: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा
5: हो यो गलत हो त्यो चाहिँ खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ तर उसले त 50-60 वर्षको अनुभव छ अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ हिजोको अवस्थालाई क्यारी अन गर्ने जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने
8: हजुर अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नारीका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला
5: होइन अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो यो समाजमै रहन्छ त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ सेक्सपियरलाई सम्झिन्छौ।

0: आईपीएलमा कर्णालीबाट खेल्ने। साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले fitkuli.com लिएका छौं। राजेन्द्र मानन्धर राजमानले यो कार्टुन खिच्नु भएको छ। यहाँ दुई एउटा तराजु, ठूलो तराजु देखिन्छ। एकापट्टि कालो बजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ। र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन्। जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग गर्न खोजिएको छ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा पति पत्नीको सम्बन्ध बारे चाहिँ हामीले अध्ययन गर्दै थियौं र आजको दिनमा चाहिँ हामी कुन मुख्य विषयमा रहेर चाहिँ यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ
2: भाइ? आज हामी एपीसीको पुस्तक 6 अध्यायको पद 1 3 सम्मको खण्डहरूबाट अध्ययन गर्न लागिरहेका छौं। यहाँ हामी परिवारमा छोराछोरीहरूको जिम्मेवारीलाई स्पष्ट रूपमा थाहा गर्नेछौ। बच्चाहरूले आफ्ना बाबुआमाको आज्ञा मान्नुपर्छ, तर ध्यान दिनुपर्ने कुरा प्रभुमा भन्ने शब्द हो। यो बारेमा आजको अध्ययनको यात्रामा गहिराईमा गएर हामी थाहा गर्नेछौ।
1: तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा मेरो मनमा एक समसामयिक चुनौतीको उजागर गर्न मन लाग्यो। तै आजकल कतिपय मानिसहरू भन्छन् छोराछोरी धेरै नियन्त्रणमा गर्नु हुँदैन, उसलाई स्वतन्त्र छोड्नुपर्छ। तर यहाँ हामी बाइबलमा देख्छौ भने छोराछोरीहरूलाई आज्ञा मान्न चाहिँ सिकाइएको कुरा देख्छौ नि
2: भाइ। बाइबलले छोराछोरीहरूलाई दबाउन होइन, अनुशासन र सही मार्गमा हुर्काउन आज्ञाकारिता सिकाउँछ। छोराछोरीले जीवनमा अधिकार, जिम्मेवारी, अनुशासन र परमेश्वरको डर सिक्नु पर्छ भन्ने कुरा बाइबलले बताउँछ।
1: तै फेरि अर्को जिज्ञासा छ मलाई, आज्ञा मान्नु र आदर गर्नुमा चाहिँ के फरक छ त फेरि
2: भाइ? आज्ञा मान्नु भनेको दिएको उचित निर्देशन पालन गर्नु हो भने आदर गर्नु अझ गहिरो कुरा हो। आदर भनेको उनीहरूलाई मूल्यवान ठान्नु, सम्मान गर्नु र उनीहरूप्रति उचित व्यवहार गर्नु हो। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको वचनबाट साँचो वास्तविकतालाई थाहा गरौं।
3: आज हामी बाइबल अध्ययन एफएसी 6 अध्यायबाट देख्न आरम्भ गरिरहेका छौ। यो 6 अध्यायमा हामी मुख्य विषय देख्छौ, चर्च सिपाही हो। अनि यसको अन्तर्गत उपविषयहरू छन्, सिपाहीको सम्बन्ध, सिपाहीको शत्रु, सिपाहीको सुरक्षा, सिपाहीको उदाहरण, अनि पावल असल ख्रिष्टको सिपाही थिए। त्यसपछि अन्तिममा पावलको आशिष वचनको हामी देख्छौ। अमित्र, अघिल्लो 5 अध्यायमा चर्चलाई ख्रिष्टको दुलहीको रूपमा नाम दिइएको थियो। अहिले यो अध्यायमा 6 अध्यायमा चाहिँ चर्च येशु ख्रिष्टको असल सिपाहीको नाम दिइएको छ। अहिले यो 6 अध्यायले विश्वासीको जीवनको अर्को पक्षको पेश गर्दछ। आज संसारमा चर्च ख्रिष्ट येशुको असल सिपाही हुनुपर्छ। एफिससमा डायनाको महान मन्दिर खड़ा भएको थियो, जुन प्राचीन संसारको 7 आश्चर्यहरू मध्ये एक थियो। यो सम्पूर्ण अन्य जाति र मूर्त पूजाको कुराको र अभ्यासको लागि खड़ा उभिएको थियो। त्यो भ्रष्ट अनैतिकता थियो। अहिले एफिसमा विश्वासीहरूको लागि यो समय त्यो कुरा थाहा पाउनलाई थियो कि तिनीहरूसँग शत्रु थियो। केवल एफिसमा क्रिस्चियनहरूको लागि मात्र शत्रु थिएन, तर आज हामीसँग पनि शत्रु छ। हाम्रा शत्रु डाइनाको मन्दिरमा पूजा आराधना होइन, मलाई लाग्छ हामीसँग त्यो भन्दा अझ खराब कुरा छ। हामी अनैतिकता र अन्य जातिवाद केवल धर्मको नाममा मात्र देखिरहेका छैनौं, तर वास्तवमा क्रिस्टियनिटीको नाममा देखिरहेका छौं, जब यो कति पनि क्रिस्चियन होइन। यो अध्यायको पहिलो भाग बाल बच्चाहरू, आमा बुबा, सेवकहरू र मालिकहरूलाई निर्देशनसँग आरम्भ हुन्छ। सम्भवत यो कुरा सिपाहीको जीवनमा अनौठो र बिरानो कुरा देखिन सकिन्छ, तर सिपाहीको तालिम ट्रेनिङ बुट क्याम्पमा शुरू हुँदैन। यो त्यस समयमा आरम्भ हुन्छ जब ऊ घरमा बच्चा हुन्छ। यसै प्रसंगमा म एकजना वृद्ध अमेरिकी प्रचारकले आफ्नै मुलुकको उदाहरण दिएर सम्झाएको कुरा उद्धृत गर्न चाहन्छु। दोस्रो विश्वयुद्धमा जलसेना नेभीमा यो कुरा भनिन गरिन्थ्यो, हाम्रा राष्ट्रका प्रारम्भिक प्राचीन दिनमा हामीसँग काठका जहाजहरू र फलामे मानिसहरू थिए, तर अहिले हामीसँग फलामे जहाजहरू र प्रतिभाशाली मानिसहरू छन्। सम्भवत यो कुरा पूर्ण रूपमा सही छैन, तर ग्रेट लेक्स नेभल ट्रेनिङ स्टेशनको रिपोर्टले यो भन्छ, जुन साधमा पुर्याउने कुरा छ। नेभी जलसेनामा जान लायक अमेरिकाका उमेर पुगेका प्राय सबै जवान मानिसहरू तिनीहरूको पूर्व अपराधिक रिकर्ड, व्यक्तित्वको कारण, मनोवैज्ञानिक वा स्वास्थ्य समस्याको कारण नेभीमा भर्ना हुनबाट रोक्ने पर्दछ। त्यस देशको नियम यो थियो कि हरेक जना देशको सेवाको निम्ति स्वैच्छिक रूपमा आर्मी नेभीमा भर्ना हुनु पर्दथ्यो, अनि भर्ती भइसकेका धेरै जवानहरू रेक्रुट ट्रेनिङको नापसम्म आउन असफल हुन्थे। ती जवानहरूको ट्रेनिङमा कठोर समस्याहरू सामना गरिन्दथे, जसलाई साना तिना कुरामा, साधारण कुरामा ट्रेनिङ तालिम दिनु पर्दथ्यो, जुन घरमा नै सिक्नुपर्ने कुरा थियो। उदाहरणको निम्ति आज्ञा पालन, शिष्टाचार, नम्रता, प्रेम, धीरज जस्ता आचरण इत्यादि घरमा नै सिक्नु पर्दछ। तर ती साना साना कुराहरू पनि तिनीहरूलाई ट्रेनिङमा सिकाइने कुरा अति नै साह्रो कुरा हो। तिनीहरू धेरैको पृष्ठभूमि त्यति राम्रो नभएकोले गर्दा ट्रेनिङ र सेवाको समयमा समस्याहरू खडा हुन्छ। तिनीहरू आफ्नो सेवामा त्यति फलप्रद हुँदैनन्, अनि उही प्रकारको असफलताको फरेन मिशन बोर्डद्वारा प्रमाणित गरिएको छ। सर्वेक्षणले यो कुराको प्रकट गर्दछ कि क्रिश्चियन स्कूल र कलेजबाट ग्रेजुएट हुने, स्नातक हुने अति नै कम विद्यार्थीहरू अर्को देशको मिशनहरूमा जान्छ र त्यसपछि केही कुरा समस्याको कारण तिनीहरू आफ्नो मुलुकमा फर्किआउँछन्। तालिम अति नै धेरै महत्वपूर्ण छ। यदि सिपाही शत्रुमाथि उचित र सुव्यवस्थित रूपमा युद्ध गर्न र विजय हुन चाहन्छ भने सिपाहीको तयारी घरमा शुरू हुनुपर्दछ, जब उनी बच्चा हुन्छन्। सन्डे स्कूल वा चर्चमा होइन, तर घरमा। हरेक व्यक्ति जो त्यो पहिलो पाठ घरमा पाउँदैन, त्यो कठिनाई उत्पन्न गर्ने मानिस हुनेछ। आज हाम्रा जवानहरूको सबभन्दा ठूलो समस्या हाम्रा केही वृद्धहरूका सबभन्दा महान समस्या यो हो, तिनीहरू घरमा सही तरिकामा तालिम दिएनन्, तिनीहरूले सही तरिकामा घरमा तालिम प्राप्त गरेनन्। उचित सही ट्रेनिङ तालिमको अर्थ हो अनुशासन। अमित्र, आज हामी बाइबल अध्ययन एफिसी 6 अध्याय 1-3 पदसम्म बाट देख्नेछौ, अनि हाम्रो विषय हुनेछ सिपाहीको सम्बन्धहरू। एफिसी 6 अध्याय 1 पदमा भनिएको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर, किनकि यो उचित छ। अनि 2-3 पदमा भनिएको छ, आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अमित्र, एक पदमा भनिएको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर, किनकि यो उचित छ। यो उचित छ किनभने यो परमेश्वरको इच्छा अनुसार हो। यो वास्तवमा उचित भन्दा अझ धेरै बढेर हो, यो न्यायसंगत हो, यो गर्नु धार्मिक कुरा हो, किनभने यो परमेश्वरको तरिका हो, परमेश्वरको बाटो हो। सबभन्दा पहिले सिपाहीले सिक्नुपर्ने कुरा हो आफूभन्दा माथिका अधिकारीहरूको या अधिकारमा हुनेहरूको आज्ञा पालन गर्नुपर्छ, उसले आज्ञाहरूको पछ्याउनु पर्छ। यो आधारभूत ट्रेनिङ तालिम घरमा सिकिन्दछ। सिपाहीले कुरा गर्न सिकेपछि त्यसपछि अफिसर अधिकारीको ओहदामा, रेङ्कमा पदोन्नति हुने स्थानमा हुन्छन्। यानि सिपाहीले पहिले आज्ञाको कुरा गर्न सिकेपछि, यानि आज्ञा पालन गर्ने कुरा सिकेपछि अफिसर अधिकारीको ओहदामा, रेङ्कमा पदोन्नति हुने स्थानमा हुन्छ, जहाँ उसले अरूहरूलाई आज्ञा आदेश दिन्छ। कसरी आज्ञाहरू आदेशहरू दिनु भन्ने कुरा जान्नलाई धेरै गरेर यस कुरामा आश्रित हुँदछ कि कसरी सिपाहीले पहिले आज्ञा पालन गर्न सिक्यो। यो आधारभूत ट्रेनिङ यानि तालिम घरमा आमा बुबा र बच्चा सम्बन्धसँग पाइन्दछ। त्यसपछि मालिक सेवक सम्बन्धसँग त्यो आधारभूत ट्रेनिङ पाइन्दछ। क्रिस्टियन जीवनको विजयहरू घरमा र व्यवसायका स्थानहरूमा जितिन्दछ। तपाईँलाई यादै होला कि प्रभु येशु ख्रिष्टको बारेमा भनिएको छ कि उहाँ बच्चा हुनुहुँदा नासरतमा युसुफ र मरियमको अधीनतामा हुनुहुन्थ्यो। त्यहाँ दुई महत्वपूर्ण खण्डहरू छन् जुनको यो पदमा र यो भागमा विचार गरिनुपर्दछ। पहिलो हो, यो कुराको मान लिनुपर्छ कि पाउल क्रिस्टियन घरको बारेमा बोलिरहेका छन्, त्यस्तो घरको बारेमा जुनको बारेमा विवाह सम्बन्धको बारेमा अध्याय 5 छलफल गरिरहेका थियौं। आमा बुबा प्रति बच्चाहरूको आज्ञाकारिता परमप्रभुको परिधि घेराभित्र मात्र सीमित राखिएको छ। क्रिस्टियन आमा बुबासँग प्रभुको निम्ति आफ्ना बच्चाहरूलाई दावी गर्ने, डोर्याउने अवसर, मौका छ। म सोच्दछु कि हामी हरेकले त्यो गर्नुपर्छ। अरू त के, आमा बुबा मध्ये खालि एकजना मात्र विश्वासी भए पनि उसले आफ्ना बच्चालाई परमेश्वरको निम्ति दावी गर्न सक्छ। पहिलो कोरन्थी 7:14 भनिएको छ, किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र हुँदछ, अनि विश्वास नगर्ने पत्नी पतिद्वारा पवित्र हुँदछ, नत्र भने तिनीहरूका छोरा छोरीहरू अशुद्ध हुन्थे, तर अहिले उनीहरू पवित्र छन्। निश्चय नै यसको मतलब यो होइन कि छोरा वा छोरी विश्वासी हो किनभने उसको ख्रिस्टियन आमा बुबा छ। यसको मतलब यो हो कि आमा बुबासँग त्यस बच्चालाई दावी गर्न अधिकार छ। त्यो कुराको ध्यान दिनुहोस्। यसले भन्छ, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर। प्रभुमा मित्र, मसँग त्यस बच्चामाथि अति नै धेरै सहानुभूति छ जसले प्रभुलाई ग्रहण गर्दछ, तर उसका आमा बुबा चाहिँ उद्धार नपाएका व्यक्तिहरू हुन्। त्यहाँ त्यस्तो समय आउन सक्छ कि त्यस्तो बच्चाले मानिसलाई भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्दछ। दोस्रो कुरा ध्यान दिनुपर्ने कुरा के हो भने, यहाँ उल्लेखित शब्द आज्ञा पालन गर एफिसी 5:22 पाइने सुम्प शब्दबाट अलग हो, भिन्नै हो। पत्नीले आफैलाई सुम्पिनुपर्छ। पत्नीले पतिसँग सम्मानताको स्थानको ओगर्दछ र समर्पण चाहिँ खालि हेडसिप, शिर वा अगुवापनको यानि अगुवत्वको प्रश्न हो। यहाँ बच्चाले चाहिँ जसरी नोकरले आज्ञा पालन गर्दछ, त्यसरी नै आफ्नो आमा बुबाको आज्ञा पालन गर्नुपर्दछ। यो उही शब्द 5 प्रयोग गरिएको छ। बुबा आमा प्रति अनज्ञाकारिता यो पृथ्वीमा हुने अधार्मिकता र दुष्टता र भ्रष्टताको सबभन्दा नीच र अन्तिम रूप हो। दोस्रो तिमोथी 3:1-2 भन्छ, यो पनि जानिराख, अन्तिम दिनहरूमा संकष्टपूर्ण समयहरू आउनेछन्, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी मानिसहरू, आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबु आमाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्रता हुनेछन्। यस्ताहरूबाट पर बस। मित्र, बुबा आमा प्रति अनज्ञाकारिता आखिरी दिनहरूको एक विशेषता हो। आज हामी धेरै यस्ता मामलाहरू सुन्ने गर्छौ, पढ्ने गर्छौ कि बच्चाहरूले आमा बुबाको, अभिभावकको अधिकारको इन्कार गरेका र आफ्ना आमा बुबालाई पिटेका, मारेका, हत्या गरेका यी कुराहरू हामी सुन्ने गर्छौ, अखबारमा पढ्ने गर्छौ। मित्र, तपाईँ र म यस्ता दिनहरूमा रहेका छौ। अनि बुबा आमाले आफ्ना साना बच्चाहरूलाई त्यस्तो अनुशासनमा राख्नुपर्छ ताकि उसले आफूलाई आदर गर्न र आज्ञा पालन गर्न सकोस्। हामी यो कुरा तिनीहरू बच्चा हुँदै सिकाउन सक्छौ। तिनीहरू उमेर पुगेपछि हामी यो कुरा सिकाउन सक्दैनौ, तालिम दिन सक्दैनौ। यो कुरा हामीले आफ्नै घरमा पहिले नै, जब तिनीहरू बच्चा हुन्छन्, त्यस बेला नै हामी सिकाउनु पर्छ। यसको मतलब यो होइन कि उसलाई सधैँ अनावश्यक रूपमा रिस देखाएर आज्ञाकारी बनाउन कोसिस गर्नु। मित्र, यो तरिका उचित छैन। यसले त झन बच्चालाई विद्रोही बनाउँछ। आज धेरै बुबा आमाहरूले आफ्ना छोरा छोरीहरूसँग यस किसिमको व्यवहार गर्दछन्, जुन गलत हो। हामीले आफ्ना बालक बच्चाहरूको राम्ररी अध्ययन गर्नुपर्छ, तिनीहरूको मनोवैज्ञानिक कुरा बुझ्न कोसिस गर्नुपर्छ र त्यस अनुसार प्रेम भाव र कहिले कहीँ अनुशासनको तरिकामा र सबभन्दा ठूलो व्यवहारिक र नमूनाको जीवनद्वारा बच्चालाई एक भद्र आचरणको बच्चा बनाउन सक्छौ। बच्चाहरूको ट्रेनिङ, तालिम आमा बुबाको हातमा छ। उसलाई बच्चामै, बालक हुँदै ठिक सही उचित ठाउँमा लानुपर्छ र पछिबाट पनि उही रास्तामा, उही बाटोमा त्यो बच्चा हिँड्नेछ। यो कुराको याद राखौ। यहाँ पाउल भन्छन्, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर, किनकि यो उचित छ। अनि आगे पद दुई र तीन पदमा भनिएको छ, आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। हामीले सिकिसकेका छौ कि दश आज्ञाहरू क्रिस्टियन जीवन यापनको लागि नमूना होइन, सूत्र होइन। तर यसको मतलब यो होइन कि तपाईँ त्यसको तोड्न, उल्लंघन गर्न सक्नुहुन्छ। परिवारमा सानाहरूले आफूभन्दा ठूलाहरूलाई, आमा बुबालाई आदर मान गर्न सिक्नुपर्छ र आदर मान गर्नुपर्छ, इज्जत गर्नुपर्छ। र जब हामी बढ्दै जान्छौ र परिपक्व अवस्थामा, उमेर पुगेको अवस्थामा आउँछौ, हामीले त्यस्तो जीवन जिउनुपर्छ। निरन्तर हामीले आमा बुबाहरूको आदर मान गर्नुपर्छ। आज धेरै छोरा छोरीहरू आफ्नो जन्मदिने आमा बुबालाई घृणा गर्दछन्, वास्त गर्दैनन्, ध्यान दिँदैनन्। मेरो हृदय त्यस्ता व्यक्तिहरूतिर जान्छ। मित्र, हामी पनि एक दिन वृद्ध अवस्थामा आउँछौ र हाम्रा छोरा छोरीले त्यस असहाय अवस्थामा, त्यस कमजोरीको अवस्थामा, त्यो निराशको अवस्थामा इन्कार गर्दा, घृणा गर्दा, उपहास गर्दा, व्यवस्था गर्दा कस्तो महसुस हुन्छ? यो कुरा हामीले सोच्नु पर्छ। कसैले यो भनेको थियो, संसारमा हरेक कुरा पाइन्दछ तर आफ्नो जन्म दिने आमा बुबा सधैँ पाइँदैन। आमा बुबालाई ध्यान दिने, उनीहरूको आदर मान गर्ने, आज्ञा पालन गर्ने परमेश्वरको आज्ञा हो। यो चाखलाग्दो कुरा छ कि सबै दश आज्ञाहरू नयाँ नियममा पनि दोहोरिएको छ। प्रस्थान 20:12 भन्छ, आमा बुबालाई आदर गर्नेलाई यो प्रतिज्ञा दिइएको छ कि उसलाई यानी उसमा भलाई र यो पृथ्वीमा लामो आयु हुनेछ। अनि यो आज्ञा यहाँ नयाँ नियममा दोहोरिएको छ। अनि यो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। शास्त्रमा सिमसोन र अफसलोम दुई ती केटाहरू ती जवानहरूको उदाहरणहरू हुन् जसले यो आज्ञाको पालन नगरेको कारण तिनीहरूको जीवनको आयु छोटो भयो। तिनीहरू चाँडै नै यस पृथ्वीबाट विदा भएर गए। सिमसोन एक न्यायकर्ता थिए जब ऊ जवान मानिस थिए। अफसलोम आफ्नो पिता दाउदको विरूद्धमा विद्रोह गरे र उनी जवान हुँदै मारिएका थिए। मित्र, आज हामी चाहे जवान हौ या उमेर पुगेका हौ या बालकहरू हौ, हामीले सधैँ आफ्नो जन्म दिने आमा बुबाको आज्ञा पालन गर्नुपर्छ। यहाँ लेखिएको छ, हे नानीहरू, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर, किनकि यो उचित छ। आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाई होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अमित्र, आज हामीले देख्यौं चर्च वा विश्वासी सिपाही हो भन्ने विषय अन्तर्गत सिपाहीको सम्बन्धहरू। यही विषयलाई निरन्तर अर्को दिनमा हामी देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनलाई सम्झदा एफिसी 6 चाहिँ हाम्रो सम्पूर्ण जीवनलाई नै छोएको जस्तो चाहिँ मैले महसुस गरे। छोराछोरीहरूका लागि आज्ञाकारिता, आमा बुबाका लागि जिम्मेवारी, काम गर्नेहरूका लागि इमानदारी, नेतृत्व गर्नेहरूका लागि न्यायपूर्ण व्यवहार र अन्तत हरेक विश्वासीका लागि आत्मिक युद्धको तयारी, निकै नै असल पाठ चाहिँ आज हामीले सिकेका छौं।
2: हो भाइ, र आजको सबैभन्दा महत्वपूर्ण सन्देश यही हो, हामीले आफ्नै शक्तिमा आत्मिक जीवन जिउन खोज्नु हुँदैन। हामी प्रभुमा बलियो हुनुपर्छ र परमेश्वरको सारा हतियार धारण गर्नुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैलाई केही प्रश्न गरौं कि हाम्रो परिवारमा छोराछोरीले बुवाआमाको आदर र आज्ञाकारिता सिकिरहेका छन् कि बुवाआमाले आफ्ना छोराछोरीलाई रिस उठाउने होइन प्रभुको शिक्षा र अनुशासनमा हुर्काइरहेका छन् कि हामी आफ्नो कामलाई मानिसलाई खुशी पार्नका लागि मात्र गरिरहेका छौं कि प्रभुलाई सेवा गरे झैं गरिरहेका छौं र सबैभन्दा महत्वपूर्ण कुरा के हामी आत्मिक युद्धका लागि परमेश्वरको सारा हतियार धारण गरेर खड़ा भएका छौं।
1: हजुर, साँच्चै नै दाई, आज एकदमै व्यवहारिक शिक्षा चाहिँ आज हामीले सिकेका छौं र हामीले सत्यलाई समातौं, धार्मिकतालाई जीवनमा धारण गरौं र सधैँ आमा बुवालाई चाहिँ आदर गरौं जसले हामीलाई दीर्घायु तुल्याउनेछ। यो नै प्रतिज्ञा सहितको पहिलो आज्ञा हो।
2: हजुर श्रोताहरू, र आजको अध्ययनले तपाईँहरूलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र आफ्ना आशिषहरू, गवाईहरू र प्रार्थनाका विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईँहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गरिरहनेछौ। अन्त्यमा परमेश्वरको महान प्रेम र अनुग्रह हामी हरेकसँग सधैँभरि रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420 9797।

0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207997
1: सबै पनि सुन्नुहोस् है।

0: minute. Just a minute. We will return back. Return back.
1: Hello.
2: Hello.
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
3: लो दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे.
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो. बाप रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नाति न, यसो त जसले लेखिहाल्छ नि.
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन.
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं.
11: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त. यता यो ठुलो रुखको फेदमा बसौ.
13: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
14: हो र?
13: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
14: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
13: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
14: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
13: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
3: नमस्ते डाक्टर साहब.
15: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
15: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कतिको खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्मदाता दिनुस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थियो।

0: राख्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड। LMB FM

नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्ब खबरका मुख्य शीर्षकहरूबाट। गोर्खाको बूढी गण्डकी नदीमा ठूलो बाढ़ी, त्रिशुली दोभानसम्म सतर्कता अपनाउन आग्रह। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विविध आरम्भ गरिने नेपालीहरूको महान पर्व बड़ा दशैं आजबाट शुरू। नेपाली कांग्रेस महाधिवेशनमा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौड़याललाई अग्रता। नेकपा एमाले मंगिरको पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटीमा मनोनित। बूढी गण्डकी बाढ़ीमा चुमौनु ब्रीका 35 वटा घर भोगायो। साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत क्यानाडासँग आज प्रतिस्पर्धा गर्दै नेपाल। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाउने प्रवृत्तिले अवस्था झन जटिल बन्न सक्ने भन्दै सरकारवालाहरूले समयमा नै पहिचान, उपचार र पारिवारिक सहयोग आवश्यक रहेको बताएको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा चौतारा बहुमुखी क्याम्पसमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो। मिलिजुली बचत महिला तथा ऋण सहकारी संस्था लिमिटेड चौताराको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा प्रजनन, स्वास्थ्य, रुग्णता, रजन वृद्धि तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि भन्ने विषयमा छलफल गरिएको थियो। जीवन्त सुनवाईको अनुभवको सुनवाई, वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रजनन उमेरका महिला तथा सरकारवालाहरूको सहभागी रहेको थियो। कार्यक्रममा चौतारा साँगाचो गढी नगरपालिकाकी उपप्रमुख सीता थापाले मानसिक रूपमा स्वास्थ्य रहन खानपान तथा व्यवहारमा ध्यान दिनुपर्ने समेत बताएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। बूढी गण्डकी नदीमा आज बिहानदेखि लेदो सहितको ठूलो बाढ़ी आइरहेकाले त्रिशुली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरिएको छ। महाशाखाको अनुसार आज बिहान 6:40 समयमा सूचना जारी गर्दै गोर्खाको चुमुनुब्री गाउँपालिका 6 बूढी गण्डकी नदीमा ठूलो बाढ़ी आइरहेको छ। बाढ़ीको बहाव पास नहुँदासम्म त्रिशुली दोभानसम्म नदीको छेउछाउमा नजान र सुरक्षित रूपमा उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरिएको हो। गोर्खाको बूढी गण्डकीमा आएको बिजु बाढ़ीले रघुघाट गाउँपालिका स्थित सोती र मानबुज जोड्ने पुल समेत बगाएको छ। आज बिहान चुमुन्द्री गाउँपालिका स्थित उङडेल खोलाबाट आएको बाढ़ीले स्याहार खोलामा बाढ़ीसँगै पहिरो आएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी गराएको छ। उहाँको अनुसार स्याहार खोलामा थुनिएर आएको बाढ़ीले बूढ़ी गण्डकीको नदीमा ठूलो बाढ़ी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी गराएको छ। गोर्खाको बूढ़ी गण्डकीमा आएको बाढ़ीले अरूघाट गाउँपालिका स्थित स्वती र माबु जोड्ने पुल समेत बगाएका छन्। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवध आरम्भ गरिने नेपालीहरूको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना मनाउने गरिन्छ। पूजा कोठा र दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी आधिश्रोत्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहान नित्यकर्म समाप्त गरी नजिकको नदी र चोखो स्थलबाट बालुवा र माटो ल्याई गाईको गोबरले लिपोद गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि या अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा रोप्ने पनि भनिन्छ र याव अंगुर अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढ़ाएर विजय समयको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहिलो जमारा पनि ग्रहण गरिन्छ। जमारामा जौ बाहेक अरू अन्न रोप्न शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका पूर्व अध्यक्ष प्रवक्ता डाक्टर
रामचन्द्र गौतमले जानकारी दिएको छ। कुल परम्परा अनुसार कसैले अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलको अभिषेक गरी विजय दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। आज घटस्थापनाको सायद बिहान 11:47 रहेको समितिले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणना केन्द्रीय उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्रीमा खुल्लातर्फ प्रदीप पौडेलले अग्रता कायम गरिएको छ। प्राप्त पछिल्लो मतगणना विवरण अनुसार उपसभापति खुल्लातर्फ प्रवक्ता डाक्टर भण्डारीले 623 मत प्राप्त गरेको छ भने यी मधु आचार्यले 343 मत पाएका छन्। त्यसै गरी गोविन्द्र भट्टराईले 291, सुरेन्द्र राज पाण्डे 299, त्यसै गरी दीपक गिरीले 242, धनराज गुरूङले 211 र प्रवक्ता डाक्टर चन्द्रमोहन यादवले 126 मत प्राप्त गरेको छ। उपसभापतितर्फ समावेशीतर्फ विनोद कुमार चौधरीले 347 मतसहित अग्रता लिएका छन् र जीवन परियारले 287 मत प्राप्त गर्दा फर्मुल्लाहा मनसुरले 164 र सीता गुरूङले 151 र रंजीत कर्णले 98 मत पाएका छन्। नेकपा एमाले मंगसिरको पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको स्थायी कमिटिको बैठकले सो निर्णय गरिएको हो। राष्ट्रिय भेला प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिकाका कमिटी अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने पनि जानकारी दिएको छ। यसै गरी बैठकले मंगसिर 26 गते वडा पार्टीका कमिटिहरूको अधिवेशन तथा पुष 4 गते नगर र गाउँपालिका तहका कमिटिको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरिएको छ। गोर्खाको चुमुन्द्री गाउँपालिका भएर बग्ने बुढ़ी गण्डकीको बाढ़ीले पैयु र बगर गाउँका 35 घर बगाएको छ भने चुमुन्द्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङको अनुसार दोभान, घटे खोला, जगत र सलेरी गाउँमा व्यापक क्षति भएको छ। आज बिहान 4 बजेतिर उक्त गाउँमा बाढ़ी पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ भागेका थिए र 4 बेपत्ता भइसकेका छन्। चुमुन्द्री गाउँपालिका 3 बजारमा बाढ़ीबाट धेरैजनाको क्षति भएको र धेरै घरहरूमा क्षति भएको बताएको छ। बाढ़ीको जोखिमलाई ध्यानमा राखेर सिर्दीवास तथा धार्से गाउँपालिकाका खोरला बेसी, माछा खोला, सेती, आर्खेत र आरूघाटका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी निरीक्षक आकाश कणेलले जानकारी दिन भएको छ। हालसम्म बाढ़ीबाट मानवीय क्षतिको विवरण राम्रोसँग प्राप्त भइसकेको छैन, क्षतिको विवरण पनि प्राप्त हुन सकेको छैन र यति बेला नेपाल प्रहरी र नेपाल सरकारले 4 सुरक्षाकर्मी लगायतका राहत सामग्रीको व्यवस्थामा जुटिसकेका छन्। हेलम्बो खबरमा अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएससीले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको छ। आक्रमणबाट 12 ज्यान गएको र कम्तीमा 300 घाइते भएका छन्। आक्रमणबाट 4 साउदीका नागरिक र अरू 2 बंगलादेशी, 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। निलम्बो खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी एक दिवसीय पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात स्थित ओमान क्रिकेट मैदानमा हुने लीग 2 अन्तिम श्रृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप चरणको सम्भावना बलियो बनाउने महत्वपूर्ण अवसर समेत रहेको छ। यसअघि श्रृंखलामा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबको खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल र क्यानाडा बीचको यो प्रतिस्पर्धा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो भेट पनि हो। दुवै टोलीले यस श्रृंखलामा ओमानसँग पनि खेल्न पाउनेछ। त्यसैले आजको नतिजाले नेपाललाई अंक दिलाउने मात्र नभई श्रृंखलाका बाँकी खेलमा आत्मविश्वास बढ़ाउने अवसर समेत हुने भएको छ।
हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। गोर्खाको बुढी गण्डकी नदीमा ठूलो बाढ़ी, त्रिशुली दोभानसम्म सतर्कता अपनाउन आग्रह। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीहरूको महान पर्व बड़ा दशैं आजबाट शुरू। कांग्रेस महाधिवेशनमा उपसभापति चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौड्याललाई अग्रता। एमाले मंगिरको पहिलो साता राष्ट्रिय भेला गर्ने 13 जना केन्द्रीय कमिटीमा मनोनित। गोर्खाको बुढी गण्डकीमा बाढ़ीमा सुम्रीका 35 घर बगायो। साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको मृत्यु। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत क्यानाडासँग आज प्रतिस्पर्धा गर्दै नेपाल। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ। एथिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: check. It's 10 AM.
1: अहिले बिहानको 10 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: minute, just a minute, we will return back. Return back.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 9841-5167-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
8: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: बा,
9: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
9: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
10: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
11: एलएमबी एफएम।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
2: चौतारा सागरचुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कन्ट्याक्ट 0116203269608229893। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनौँ विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो 3 तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस्।

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: Elembu FM 89.6 MHz.
1: Zatala Maripusi, Softy Kunsa, Buddhist.

0: खाना नखाएको दुई तिन दिन भइसक्यो।
1: त्यसको नौटङ्की कहिलेसम्म टिक्ला र साठाला मारेपछि सब ठिक हुन्छ।

0: हेलो, के छ हो छोरी दिदी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। फर्केर बस है त।

0: இளம்பு பிரேக் டைம்.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: हेलो.
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
6: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
1: हजुर.
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
1: दिन त. हेलो, भन्नुहोस् त.
5: हेलो हजुर.
1: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के हो, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
6: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ.
3: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ.
8: ए हो र.
9: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
7: लो किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन.
7: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
7: ए कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
0: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फेलुम्बु एफएम 89.6 मेगाहर्ज।
12: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
13: फर्केर बसाए त
14: कस्तो छ तपाईँलाई? अहिले मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको हुन्छ।
15: होइन होस् सोल्टी, तिम्रो लाउरे अब फर्केर आउँदैन। म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
16: खोइ त छोरी, तिम्रो लाउरे अझै आएन, अब त आशै मरिसक्यो।

0: होइन हो सोल्टी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खोइ त छोरी, तिम्रो लाहुरी अझै आएन, अब त आशै मरिसक्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नआतिन, यसो त जल्दै नै

0: यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: This is your radio. This is LMFM 89.6 MHz. 89.

तिम्रो नाम माया होइन, के म तिम्रो लागि कफी किन्न सक्छु? तिम्रो डान्स प्र्याक्टिस कस्तो हुँदैछ त? त्यही सम्थिङ के भयो बोल न।

0: time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
0: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: just a minute. We will return back. Return back.
1: खै जन्मदर्ता दिनुहोस् त.
2: जन्मदर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेन.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न.
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता. यो ठुलो रुखको फेदमा बसौ.
9: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: minute. Just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
0: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelarunico@gmail.com. Contact: 011-620-326. 9860-982293. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagar Sugari Nagarpalika 5 Sindhupalcho.
3: रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
4: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
4: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान: राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 9849913127।
9: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
10: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
9: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404024।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। 47 दिनपछि खुल्यो नुवाकोट रसुवा जोड्ने सड़क भेत्राओ, तीमा बेलीबेरी सञ्चालनमा बुढी गण्डकी बाढ़ी प्रभावितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको आग्रह। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिप्रदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं शुरू। कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै, महामन्त्रीमा अमर सिंहलाई उदय शमशेरले उछिन्ने। विमानस्थलमा आक्रमण हुँदा 12 जनाको मृत्यु, 300 भन्दा बढ़ी घाइते। र आईसीसी लिग 2 क्यानाडासँगको खेलमा रोहितको अर्धशतक।
1: भोटेकोशी बाढ़ीले नुवाकोट र रसुवा जोड़ने भेत्रावती स्थित 2 पक्की पुल भगाएपछि अवरूद्ध रहेको गल्छी तिर्सुली भेत्रावती रसुवागढ़ी सड़क खण्ड आजदेखि सञ्चालनमा आएको छ। भेत्रावती स्थित फलाखु खोलामा नेपाली सेनाले बेली ब्रिज निर्माण गरेपछि नेपाल चीन जोड़ने प्रमुख सड़क मार्गमा आवागमन पुनः सुचारू भएको हो। गत भदौ 10 गते लेन्दे खोलाबाट रसुवागढ़ी नाका हुँदै भोटेकोशीमा आएको भीषण बाढ़ी तिर्सुली नदीमा मिसिएपछि आएको बाढ़ीले नुवाकोटको विदुर नगरपालिका 10 भेत्रावती र रसुवाको उत्तरगाया गाउँपालिका 5 जोड़ने फलाखु खोला स्थित 2 पक्की पुल बगाएको थियो। पुल बगाएपछि उक्त सड़क खण्ड अवरूद्ध हुँदा यात्रु आवागमनमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको थियो। वैकल्पिक मार्ग सञ्चालनमा ल्याए पनि कच्ची सड़क र प्रभावकारी आवागमनको अभावमा समस्या थियो। सड़क पूर्ण सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारले पुनः पुल निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएपछि सेनाका प्राविधिकहरूले बेलीबीर निर्माण गरेको हो। अब राष्ट्रिय खबर। नेपाली कांग्रेसले बुढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा तीव्र गतिमा उद्धार कार्य अघि बढ़ाउन सरकारलाई आग्रह गरेको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै विपदको सामना गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका छन्। कांग्रेसले बाढ़ीले पुर्याएको क्षतिप्रति सरकारले गम्भीर ध्यानकर्षण गराउँदै तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ। साथै पार्टीका सबै नेता तथा कार्यकर्तालाई आफू सुरक्षित रही उद्धार कार्यमा जुट्न आह्वान गरेको छ। पार्टी सभापति गगन कुमार थापाले विपदप्रति सरकारको ध्यानकर्षण गराएको कांग्रेसलाई जनाएको छ। महाधिवेशन सकेर फर्किएको पार्टीका नेता तथा कार्यकर्तालाई सुरक्षित रूपमा फर्कन आग्रह गर्दै बुढ़ी गण्डकी विपद प्रभावित आसपासका क्षेत्रका कार्यकर्तालाई तत्काल उद्धार कार्यमा जुट्न सभापति थापाले आह्वान गर्नुभएको छ। बाढ़ीमा 15 बेपत्ता छन् भने 36 उद्धार गरिएको छ। आज बिहान गोर्खाको चुम्नुब्री गाउँपालिका हुँदै बग्ने बुढ़ी गण्डकीमा बाढ़ी आउँदा ठूलो क्षति भएको छ। उंगीलुङ खोलाबाट आएको बाढ़ी स्याहार खोलामा थुनिएर ताल बनेर बाढ़ीको रूप लिएको हो। चुमनब्री गाउँपालिका स्थानीयका अनुसार सल्लेरी बस्ती, दोबान, घट्टेखोला, ठाडो भर्याङ जगत लगायतको स्थानमा व्यापक क्षति भएको छ। हालसम्म बुढ़ी गण्डकीको हाइड्रो पावरमा 341 मेगावटको क्याम्प, सल्लेरी बस्तीका सबै घर हाइड्रोको शिविर क्याम्प बगाएको छ। यसै गरी सल्लेरीको 5 घर, घट्टेखोला 2 घर, ठाडो भर्याङको झुलुङ्गे पुल र 3 घर, जगर बगरमा केही घर बगाएको स्थानीयले बताएका छन्। बुढ़ी गण्डकी नदीमा आएको लेदो सहितको बाढ़ीले आरूघाट धादिङ जोड्ने मोटल रेवल पुल भगाएपछि बेलीब्रिज राख्ने तयारी गरिएको छ। सड़क डिभिजन कार्यालय हेटौडाबाट बेलीब्रिजको सामान ल्याउने तयारी भइरहेको गोर्खा सड़कको आयोजनाले जनाएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिप्रदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा माटो ल्याए गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। एव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज एव रोपण गरी दुर्गालाई चढ़ाएको विजय दशमीको दिन टीका प्रसाद सितै समृद्धिको प्रतीक पहिलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ। नेपाली कांग्रेसका 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणना केन्द्रीय उपसभापति खुल्ला तर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री खुल्ला तर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो मतगणना विवरण अनुसार उपसभापति खुल्ला तर्फ डाक्टर भण्डारीले 1057 मत प्राप्त गरेका छन्। त्यसै गरी मधु आचार्यले 712 मत पाएका छन्। त्यस्तै सुरेन्द्र राज पाण्डेले 680, गोविन्द भट्टराईले 609, धनराज गुरूङले 406, दीपक गिरीले 371, प्राडा चन्द्रमोहन यादवले 193 मत प्राप्त गरेका छन्। उपसभापति समावेशी तर्फ विनोद कुमार चौधरीले 615 मतसहित अग्रता लिएका छन्। जीवन परियारले 578 मत प्राप्त गर्दा सीता गुरूङले 334, फर्मुल्लाह मन्सुरले 285 र सञ्जित कर्णले 183 मत पाएका छन्। केन्द्रीय महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 1381 मत प्राप्त गरेका छन्। उदय शमशेर राणाले 786 मत प्राप्त गरी दोस्रो स्थानमा छन्। यसअघि उनी अमर सिंह पुन मगर भन्दा पछि परेका थिए। अमर सिंहले 695 मत प्राप्त गरी तेस्रो स्थानमा छन्। निर्वाचन समितिका अनुसार डाक्टर सुनिल कुमार शर्माले 526, गुरूराज घिमिरेले 328, नैनसिंह महरले 270 मत प्राप्त गरेका छन्। त्यसै गरी शंकर तिवारीले 46, डाक्टर सन्तोष उपाध्यायले 28 मत पाएका छन्। प्राप्त विवरण अनुसार खुल्ला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धी भन्दा अघि देखिएका छन्। केन्द्रीय महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्तले 965 मत प्राप्त गर्दै अग्रता लिएकी छिन्। महालक्ष्मी उपाध्याय डिनाले 952 मत प्राप्त गरेकी छन् भने रीता खनालले 251 मत पाएकी छन्। नेकपा एमाले मंगसिरको पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ। बैठकले आगामी मंगसिर 26 गते पार्टीका वडा स्तरमा कमिटीहरूको अधिवेशन तथा पुष 4 गते नगर र गाउँपालिका तहका कमिटीहरूको महाधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 मृत्यु भएको छ भने 300 बढ़ी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आज बिहान उक्त जानकारी दिएका हुन्। समाचार संस्था एसोसिएटेड प्रेस एपीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल 3 र 4 रहेको परिसरमा छेपास प्रहार भएको थियो। घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा 4 साउदी नागरिक र 8 विदेशी नागरिक रहेका छन्। अब खेलकुदको खबर। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तिम श्रृंखला अन्तर्गत क्यानाडाको खेलमा रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन्। ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानको खेल भइरहेको छ। रोहितले 75 बलमा 4 चौका एउटा छक्का सहित 50 रन बनाएर खेलिरहेका छन्। उनको एक दिवसीय 13 अर्धशतक हो। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। 47 दिनपछि खुले नुवाकोट रसुवा जोड्ने सड़क बेत्रावतीमा बेलीबेर सञ्चालनमा बुढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको आग्रह। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बडा दशैं शुरू कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै महामन्त्री अमर सिंहलाई उदय शमशेरले उछिन्ने रियाद विमानस्थलमा आक्रमण हुँदा 12 जनाको मृत्यु 300 भन्दा बढ़ी घाइते र आईसीसी लीग 2 क्यानाडाको खेलमा रोहितको अर्धशतक दिउँसो 3 बजेकै हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् नमस्कार।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गर, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: This is LMFM 89.6 MHz.

0: हामी स्वास्नी मान्छेले माया गर्ने तरिका फरक हुन्छ। पुरुषहरू रूपमा प्रेम खोज्छन्, तर हामीहरू पुरुषहरूमा प्रेमको रूप खोज्छौ। भास्करसँग म बस्न सक्दिनँ, गलत मान्छेलाई सही बनाउँछु भन्दा मेरो आफ्नै जिन्दगी सखा पुन लाग्यो। म भास्करलाई डिभोर्स दिन्छु। झुट बोलेर विवाह गराइदिने न मेरा बाउआमा छन् न सासु नै। टाउको अपरेसन गरौ न भन्दा हुँदैन, भोलि केही भयो भने भन्नुहुन्छ। भोलि होइन, कुन दिन यो मान्छेले मर मेरो छोरीलाई मार्छ।
1: त्यो सुन्दर कलोनीको जुन नयाँ घर छ नि, सासूले हजुरलाई दिएर गएको, त्यो हाम्रो नाम गरिदिनु। त्यसपछि दाइलाई छोडेछु न सामाते समार्नु।
0: उहाँले त्यो घर भास्करको एक्सिडेन्ट पछाडि नातिनीले दुःख पाउले कि भनेर मेरो छोरीको लागि दिनुभयो।
2: तिमीहरू दुवैजना पहिला जाने जात हो।
3: मेरो स्वास्नीको बारेमा बोल्छ, साला सबलाई गिडिदिन्छु।
0: बल्ल थाहा भएन उसको कन्डिसन। 10 वर्षदेखि त मैले झेलिरहेको थिएँ, अब बाँकी कोर्टमा भेटौँला।
3: एक्सिडेन्ट मेरो, टाउको प्रब्लम मेरो, त स्वास्नी मेरो, अनि मेरो आमाले दिएको घर चाहिँ तेरो। भाइ बुहारीलाई नि त्यही घर चाहिँ, अनि म चाहिँ के खोस्टा।
4: बाबा मम्मीलाई नपिट्नु, बरु मलाई पिट्नु।

0: ओए त के गरिरहेको छ यहाँ?
1: के हैन,
0: खाना खान जानु पर्दैन, छिटो जा।
1: खाना खानै मन छ नि यार मलाई।
2: ल यो त पुरै सेन्टी भएर बसिहाल्छ त यार,
3: पुरै स्वास्नीले छोड्यो जस्तो।
1: स्वास्नीले छोडेको होइन, यसपालिको दसैँ तिहार पनि छुट्ने भयो। वर्षमा एकचोटि आउने चाड, त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर। यो कोरोनाको महामारीले दसैँ तिहार पनि मनाउन नदिने भयो। याद गर त, पोहोर साल कति रमाइलो भएको थियो।
2: हो

0: Bombu Break Time.
1: के पारो ए मित्र, ए दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा ए मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849927।
6: Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-026-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagar Sugadi Nagarpalika 5, Sindhupalcho.
7: दाइ, तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
8: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
9: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
11: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
10: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
11: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
10: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
11: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
10: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
11: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफ्नै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
10: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
11: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
10: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
12: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
13: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
12: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
14: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
12: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
15: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
12: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

कल कल अविरल बगी रहने था खोलाको निश्चल पानी हौ तिमी, कल कल अविरल बगी रहने था खोलाको निश्चल पानी हो तिमी, बगरमा लडी रहेको कालो शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा वाउ, बगरमा लडी रहेको लालिग्राम शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा लड्दै गुड्दै ठोक्किँदै टुक्रिँदै आया आत्था गर्दै तिमीसँग बग्ने मेरो रहर, मेरो एकमात्र सपना।

0: time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ। हिमाल देखि तराई

0: Tim. Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

बडा दशैंको पावन अवसरमा सुख शान्ति समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना यहाँहरू सबैलाई।

0: ओए त के गरिरहेको छ यहाँ?
1: के हैन?
0: खाना खान जानु पर्दैन? छुट्टी जा।
1: खाना खाने मन छ नि यार मलाई।
2: ल यो त पुरै सेन्टी भएर बसिआएको छ त यार। पुरै स्वास्नीले छोड्या जस्तो।
1: स्वास्नीले छोडेको होइन, यसपालिको दसैँ तिहार पनि छुट्ने भयो। वर्षमा एकचोटि आउने चाड, त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर। यो कोरोनाको महामारीले दसैँ तिहार पनि मनाउन नदिने भयो। याद गर त, पोहोर साल कति रमाइलो भएको थियो।
2: हो

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आयुसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। बूढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म 49 जनाको उद्धार। बूढी गण्डकी बाढ़ी पछिको खोज र उद्धार कार्यलाई तीव्रता दिन संसदीय विशेष समितिको आग्रह। कांग्रेस मतगणनामा चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता। बीपी राजमार्ग पुननिर्मित सड़कबाटै आवागमन गरियो, दशैंमा थप सहज। बूढी गण्डकीको बाढ़ीले धादिङ 57 घर बगायो। जीबुडीको तडमा ढुङ्गा दुर्घटना हुँदा 109 आप्रवासीको मृत्यु, 116 जना बेपत्ता। र आईसीसी लीग क्यानाडा संघको खेलमा रोहितको अर्धशतक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको मैलम्ची नगरपालिका 11 स्थित फटेमा ह्युम 5 राख्ने काम शुरू भएको छ। नेपालीहरूको महान चाड बड़ा दशैं तथा तिहारलाई लक्षित गर्दै स्थानीयवासीको आवाज जावत सहज बनाउने उद्देश्यका साथ ह्युम 5 राख्न थालिएको नगर प्रमुख आइतमान तामाङले जानकारी गराउनु भएको हो। ह्युम 5 राखिएसँगै मैलम्ची नगरपालिका 7 र 8, हेलम्बु गाउँपालिकाका केही वड़ा तथा 5 पोखरी थाङपल गाउँपालिकाको बरूवा बासखर्का लगायतका विभिन्न क्षेत्रका बासिन्दालाई आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा स्थानीयको यात्रालाई सहज बनाउनका लागि तत्कालका लागि ह्युम 5 राख्ने व्यवस्था गरिएको हो। नगर प्रमुख तामाङको अनुसार फटेमा पक्की पुल निर्माणका लागि टेण्डर प्रक्रिया पूरा भइसकेको छ। अब छिट्टै पुल निर्माणको काम समेत शुरू गरिने जानकारी गराउनु भएको छ। पक्की पुल निर्माण भएपछि त्यहाँका क्षेत्रका स्थानीयहरूलाई वर्षयाम लगायतका अन्य समयमा समेत आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। सुनको गरगहना चोरीमा संलग्न रहेको आरोपमा दोलखाकी 1 जना युवती सहित 5 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका 7 मकै बारी घर भई हाल काठमाडौँको झोसे बस्ने 27 वर्षीय रिया कार्की, धादिङको धुनेबेसी नगरपालिका 1 छात्रे देउराली घर भई काठमाडौँको न्यूरोड बस्ने 28 वर्षीय सिजल तामाङ भनिने, राजन स्याङ्बो र नुवाकोटको विदुर नगरपालिका 12 घरे घर भई काठमाडौँको माछा पोखरी बस्ने 45 वर्षीय जीत बहादुर विश्वकर्मा रहेका छन्। यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिका 16 घर भई हाल काठमाडौँको नागार्जुन बस्ने 33 वर्षीय प्रकाश कटुवाल र काठमाडौँको महानगरपालिका 13 ताहाचाल बस्ने 37 वर्षीय रोमन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरिएको छ। भटेकोशी बाढ़ीले नुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित 2 पक्की पुल बगाएपछि अवरूद्ध रहेको गल्छी त्रिशुली बेत्रावती रसुवा गढी सड़क खण्ड आजदेखि संचालनमा आएको छ। बेत्रावती स्थित फलाखु खोलामा नेपाली सेनाले बेली ब्रिज निर्माण गरेपछि नेपाल चीन जोड्ने प्रमुख सड़क मार्गमा आवागमन पूर्ण रूपमा सुचारू भएको छ। गत भदौ 10 गते लेन्दे खोलाबाट रसुवा गढी नाका हुँदै भटेकोशी नदीमा आएको भीषण बाढ़ी त्रिशुली नदीमा मिसिएपछि आएको बाढ़ीले नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावती र रसुवाको उत्तर गैया गाउँपालिका 5 जोड्ने फलाखु खोलामाथिका 2 पक्की पुल बगाएको थियो र उक्त पुल बगाएपछि उक्त सड़क खण्ड अवरूद्ध हुँदा यात्रु आवागमन र खाद्यान्न लगायतका अति आवश्यक सामग्री ढुवानीमा समस्या भएको थियो। वैकल्पिक मार्ग सञ्चालनमा ल्याए तापनि कच्ची सड़क र प्रभावकारी आवागमनको अभावमा समस्या थियो। सड़क पुनः सञ्चालन गर्ने उद्देश्यका साथ नेपाल सरकारले पुल निर्माणको जिम्मेवारी नेपाली सेनालाई नै दिएपछि सेनाका प्राविधिकहरूले बेली ब्रिज निर्माण गरिएको छ। निर्माण सम्पन्न भएपछि नेपाली सेनाको उपरथी अनुप जंग थापाले पुल गल्छी त्रिशुली बेत्रावती स्याप्रोबेसी सड़क आयोजना कार्यलाई हस्तान्तरण गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। बाढ़ी बूढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म 49 जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। नेपाली सेनाको अनुसार आज दिउँसो 3 बजेसम्म AI-17 सहित 4 हेलिकप्टर र अन्य स्थल मार्गबाट खटिएको फौजले प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये जगतबाट गोर्खामा 6 फिल्मबाट हुलसुकसम्म 4 जना, यारूबाट हुलसुकसम्म 15 जना, हुलसुकबाट फिल्मसम्म 1 जना, नामरुङबाट फिल्मसम्म 2 जना र न्याकफेदीबाट न्याकट डाँडासम्म 9 जना र पायुबाट सल्लेरी नयाँ बस्तीसम्म 12 जनालाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका मध्ये 1 शिशु, 2 बालक र 1 विदेशी नागरिक समेत रहेका छन्। अन्य सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी थप खोज र उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। नेपाली कांग्रेसको देउबा पक्ष कालीकोटले आगामी असोज 27 र 28 गते हुने जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टीले 2-6 वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। अधिवेशनको तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्लाका 82 वटा र 9 वटा स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएको छ। सबै वडा र पालिकाको अधिवेशन सम्पन्न भएकाले जिल्ला अधिवेशनको तयारीलाई पनि तीव्र पारेको पार्टीले जनाएको छ। पत्रकार सम्मेलनमा जिल्ला अधिवेशन तयारी संयोजक मातृका सिंह, केन्द्रीय प्रतिनिधि दमबहादुर शाही र पार्टी सचिव नगेन्द्र विष्टको उपस्थिति रहेको थियो। गोर्खाको चुमुन, चुमनुब्री, धार्से र आरूघाट क्षेत्रका बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीले पुर्याएको क्षतिप्रति हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले चिन्ता व्यक्त गरेको छ। समितिको सभापति गणेश प्रराजुलीले आज जारी गरिएको विज्ञप्तिमा बाढ़ीका कारण भौतिक संरचनामा भएको क्षति र केही व्यक्ति सम्पर्कविहीन भएको खबरले आफूहरू थप चिन्तित बनाएको उल्लेख गरेका समितिले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै खोज र उद्धार कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। समितिले सरकारसँग पीड़ित परिवारका लागि लत्तकपड़ा, अस्थायी आश्रय, स्वच्छ खानेपानी, खाद्यान्न, लत्तकपड़ा र औषधि उपचारको व्यवस्था अविलम्ब गर्न आग्रह गरेको छ र बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता र भएका व्यक्ति र बिरामीको अवस्थालाई विशेष प्राथमिकतामा राखी सहयोग पुर्याउन बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क, पुल, विद्युत संचार र खानेपानी सेवाको अवस्था मूल्यांकन गरी वैकल्पिक पहुँच र सेवा विस्तारमा सञ्चालनमा तीव्रता दिन आग्रह गरिएको छ। नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेको छ। हालसम्म मतगणना भएको 3,435 मतमा खुल्ला उपसभापतिमा भण्डारीले 1,668 मत प्राप्त गरेको छ। 2 सीटका लागि भएको खुल्ला उपसभापतिमा पदमा अर्को उम्मेद्वार मधु आचार्यले 1,090 मत प्राप्त गरेका छन् र उनीहरूलाई 955 मत सहित सुरेन्द्र राज पाण्डे, 941 मत सहित गोविन्द भट्टराई, 719 मत सहित धनराज गुरूङले पछाइ रहेको छ। यसै गरी दीपक गिरीले 497 मत र डाक्टर चन्द्रमोहन यादव 299 मतले प्राप्त गरिरहेको छ र 2 सीटका लागि खुल्ला महामन्त्री पदको मतगणनामा 2,555 मत सहित प्रदीप पौडेलको फराकिलो अग्रता रहेको छ। दोस्रो स्थानमा 1,159 मत सहित उदय शमशेर राणा पछाइ रहेका छन् भने डाक्टर सुनिल कुमार शर्माले 934, अमर सिंह पूर्ण मगरले 819, त्यसै गरी गुरूराज घिमिरेले 687, नयन सिंह महरले 428 मत प्राप्त गरेका छन्। 2 वर्ष अगाडि बाढ़ी पहिरोले क्षतिग्रस्त बनाएको काभ्रेको बीपी राजमार्गमा अहिले पुननिर्मित सड़कबाट गाड़ी आवागमन भइरहेको छ। दशैंलाई मध्यनजर गर्दै थप सहज बनाइदै लगिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। 2081 असोजको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बगाएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन हुँदै आएको थियो। असोजको पहिलो हप्ताको अविरल वर्षाले यही त्यो डाइभर्सन बगाएपछि अहिले पुननिर्मित सड़कबाट आवागमन भइरहेको छ। बूढी गण्डकी नदीमा आएको बाढ़ीले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 2 आरूघाड़ी स्थित विशाल नगर क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले उक्त क्षेत्रका 57 वटा घर बगाएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी गराएको छ। बाढ़ीले धादिङ र गोर्खा जोड्ने आरूघाड़ी स्थित मोटरेबल पुल समेत बगाएको छ। पुल बगाएपछि 2 जिल्ला बीचको आवागमन विच्छेद भएको छ। साथै गोर्खा धादिङ हुँदै काठमाडौँ जोड्ने वैकल्पिक सड़क सञ्जाल समेत अवरूद्ध भएको छ। बाढ़ीका कारण स्थानीय बासिन्दा प्रभावित भएको भएका छन् भने सड़क र पुलमा भएको क्षतिले आवागमनमा थप समस्या सृजना गरेको छ। हाल उक्त क्षेत्रमा वाणिज्य क्षति भएको विवरण प्राप्त नभएको गाउँपालिकाले जनाएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। जिबुटीको तटमा ढुंगा डुब्दा कम्तीमा पनि 15 बालबालिका सहित 109 जना आप्रवासीको मृत्यु भएको छ भने 116 जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रिय संघ अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले उक्त जानकारी गराएको छ। र मध्यराती जिबुटीबाट यमनतर्फ जाँदै गोरिएको 350 जना बोकेर गइरहेको डुंगा ओबोक शहरको उत्तर दुर्घटनामा भई उपल्टिएको थियो र त्यसै गरी उद्धार तथा आपदाकालीन प्रदान गर्न विभिन्न टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको पनि बताएका छन्। खेलम्बु खबरमा अब खेल खबर। आईसीसी पुरूष क्रिकेट विश्वकप लीगको अन्तिम श्रृंखला अन्तर्गत क्यानाडा संघको खेलमा रोहित कुमार पौडेलले अर्धशतक बनाएका छन्। ओमानको अल उमरेद क्रिकेट मैदानमा नेपाल ओमानको खेल भइरहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म 49 जनाको उद्धार। बूढ़ी गण्डकी बाढ़ी पछिको खोज र उद्धार कार्यलाई तीव्र दिन संसदीय विशेष समितिको आग्रह। कांग्रेस मतगणना चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता। बीपी राजमार्ग पुननिर्मित सड़कबाट आवागमन दशैंमा थप सहज बन्दै। बूढ़ी गण्डकीको बाढ़ीले धादिङका 57 घर बगायो। जीबुटीको तडमा ढुंगा डुब्दा कम्तीमा पनि 109 जनाको मृत्यु। र आईसीसी लीग 2 क्यानाडा संघको खेलमा रोहितको अर्धशतक। 6 बजेको समाचार सकियो। अरूको समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।
1: होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुगडी नगरपालिका 5 सिन्धुपाल्चोक्सरूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिसफेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर चुगडी नगरपालिका 5 सिन्धुपाल्चो इमेल होटल अरुणीको gmail.com contact 011-620-326-960-982293 New Aruniko Hotel and Restaurant Private Limited Kautara Shankar Sugari Nagarpalika 5 in the past
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: जयमसी नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। यहाँहरूको लागि आजको प्रवचन सेवामा मैले मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यस प्रकारले हामी पाठ गर्नेछौ। यहाँ यसरी लेखिएको छ, पत्रुसको घरमा आउनु भएपछि यीशुले तिनकी सासूलाई ज्वरोले थलिएर पसरिएको देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो। अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसैया अगमवक्ताले बोलेको अगमबानी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानु भयो। आदरणीय श्रोताहरू, यो खण्डलाई हामीले पाठ गर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको छुवाइ र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ भन्ने मुख्य विचारलाई ध्यान दिनेछौ। यीशुको छुवाइ र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ। यस खण्डमा पत्रुसको सासूलाई ज्वरोले थलो बसाएको थियो। पत्रुसको सासूलाई ज्वरोले थलो बसाइसकेको अवस्थामा कठिन अवस्थालाई यहाँ देख्न सकिन्छ। पत्रुसको घरमा यीशु आउनु भएपछि यीशुले तिनको सासूलाई ज्वरोले थलिएर पसरिएको देख्नुभयो र यो अवस्था गाह्रो थियो र पत्रुसलाई गाह्रो भएको अवस्था हामी यहाँ देख्छौ। ज्वरोले मानिसलाई थलो बसाल्छ, ज्वरोले मानिसलाई अप्ठ्यारोमा पार्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। जब ज्वरो आउँछ, ज्वरोले एउटा व्यक्तिको जीवनमा एकदमै कठिन अवस्थालाई सृजना गर्दछ र उसलाई गाह्रो हुन्छ र पत्रुसको सासूलाई पनि ज्वरोले गाह्रो भनाइराखेको अवस्थामा येशु प्रभु त्यहाँ जानुभयो। त्यसपछि येशु प्रभुले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो। यीशु प्रभुले छुनु भएपछि ज्वरोले छोडेको कुरा यहाँ हामी देख्छौ। आदरणीय श्रोता, यीशु ख्रिस्टले जब छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्महरू हुन थाल्छ। जब येशु प्रभुले कुष्ठ रोगीलाई छुनुभयो तब त्यही घडी कुष्ठ रोगले त्यो व्यक्तिलाई छोड्यो र निको भएको घटना पनि हामीले सुनिरहेका छौ। र यो घटना पनि येशु ख्रिस्टले छुनु भएर नै निको भएको अवस्था हामी देख्छौ। येशुको छुवाई कति महत्वपूर्ण छ। येशु ख्रिस्टलाई छुनका निम्ति मानिसहरू एकदमै त्रिषित, एकदमै चाहना गरिरहेको अवस्थाहरू थियो त्यो बेला, किनभने येशुले छोइदेऊ, येशुले छोइसकेपछि मानिसहरू निको हुन्छन् भन्ने उनीहरूको विश्वास थियो। र येशु प्रभुले छुँदाखेरि त्यहाँनिर आश्चर्य कर्म भएको कुरा पनि हामी देख्छौ। तिनी जब येशु ख्रिस्टले पत्रुसको सासुलाई जब छुनुभयो तब ज्वरोले त्यसलाई छोड्यो। अब यो कुरा पत्रुसकी सासुले ज्वरोबाट छुटकारा चङ्गाई पाइसकेपछि यो अचम्मको घटना, यो अचम्मको यो आश्चर्य कर्म येशुको छुवाईद्वारै निको भएकोले गर्दाखेरि पत्रुसकी सासुले प्रभु येशु ख्रिस्टलाई पछ्याइन् र तिनी उठिन् र उहाँको सेवा गरिन्। तिनी उठिन् र उहाँको सेवा गरिन्। आदरणीय श्रोता, येशु प्रभुले मानिसहरूलाई चङ्गाई दिनुहुन्छ र चङ्गाई दिइसकेपछि धेरै मानिसहरूले यो चङ्गाईलाई व्यवस्था पनि गरेको हुन्छ। चङ्गाई भइसकेपछि उनीहरू येशुलाई बिर्सेर जान्छन् र त्यसपछि चङ्गाई पाइसकेपछि त्यति भए उनीहरूलाई पुगेको महसुस गर्छन्। तर यहाँ हामी के गर्न, यहाँ के देख्न सक्छौ भने पत्रुसकी सासुले येशु ख्रिस्टको सेवा गरेको कुरा यहाँ देखिन्छ। येशु ख्रिस्टको सेवा गर्नु भनेको चाहिँ उहाँको आराधना गर्नु, उहाँलाई महिमा दिनु, उहाँलाई प्रशंसा गर्नु, उहाँको आज्ञा पालन गर्नु, उहाँले जस्तै मानिसहरूलाई सेवा गर्नु, यो सबै कुराहरू उहाँको सेवासँग सम्बन्धित छन् र उहाँ येशु ख्रिस्टको सेवा गर्नका लागि उनी उठिन्। यो कुरा सारा समुदायमा यो प्रचार प्रसार भएको कुरा हामी यहाँ देख्छौ। जब यो घटना घट्दै गर्दाखेरि अर्को चाहिँ यहाँ उहाँले तिनको हात छुनुभयो, ज्वरोले तिनलाई छोड्यो अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए। भूत लागेकाहरूलाई पनि येशु कहाँ ल्याइयो, धेरैजनालाई येशु कहाँ ल्याएको कुरा हामी यहाँ देख्छौ। भूत लागेका मानिसहरू, आज धेरै मानिसहरूलाई भूत लागेको कुराहरू हामी देख्छौ। जब भूत लाग्छ तब भूतले ती मानिसहरूलाई अधीन गराउँछ। भूतले मानिसहरूलाई अधीन गरिसकेपछि मानिस नभएर भूत प्रेतले मानिसलाई चलाइराखेको हुन्छ र भूत प्रेत भन्ने कुरा हाम्रो समाजमा, हाम्रो समुदायमा यो राम्रो कुरा होइन। भूत प्रेत लाग्नु राम्रो होइन र भूत प्रेतले अधीन गर्नु, भूत प्रेतले चलाउनु त्यो कुरा कदापि राम्रो होइन। किनभने मानिस मानिसै भएर जिउनु पर्छ। मानिसलाई परमेश्वरले मानिस भनेर सम्बोधन गरेर, मानिस भनेर परमेश्वरले उच्च स्थानमा राखेर मानिसले चाहिँ सबै प्राणीहरूमाथि अधिकार गरून् भनेर सृष्टि गर्नुभएको उच्च प्राणी हुन्। त्यसै कारण भूत प्रेतले चलाउनु हुँदैन मानिसहरूलाई। मानिसले अधीन गर्ने हो सबै कुरालाई। त्यसै कारण यहाँनिर भूत लागेका धेरैजनालाई येशु कहाँ ल्याइयो र भूत लागेका मानिसहरूलाई छुटकारा दिनका निम्ति यीशु प्रभुले वचन प्रयोग गर्नुभयो। उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नु भयो भनेर यहाँ लेखिएको छ। यीशु प्रभुको वचन शक्तिशाली छ। यीशु प्रभु अधिकारपूर्ण भएको व्यक्ति हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ। स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नु हुने परमेश्वर हुनुहुन्छ। उहाँले जब बोल्नुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन थाल्छ। जब उहाँले बोल्नुहुन्छ त्यहाँनिर अचम्मका कामहरू हुन थाल्छ, चङ्गाई हुन थाल्छ, भूतहरू निस्किन थाल्छ, किनभने यीशु प्रभु धेरै शक्तिशाली अनि उहाँ चाहिँ सारा विश्वलाई सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। त्यसै कारणले भूतहरूले पनि यीशुको आज्ञालाई पालन गर्दछन्। यीशुले भनिसकेपछि भूतहरू निक्लिनु पर्छ, भूतहरू भाग्नु पर्छ, यिनीहरूको कुनै अधिकार छैन। आदरणीय श्रोता, आज हाम्रो समुदायमा, हाम्रो समाजमा भूत प्रेतले मानिसलाई खाइराखेको, भूत प्रेतले मानिसहरूलाई बिगारिराखेको, भूत प्रेतले मानिसहरूलाई गलत बाटोमा प्रयोग गरिराखेको अवस्थाहरू हामीले पनि देखिरहेका छौँ। र यीशु ख्रिस्टको समयमा धेरै भूत लागेका मानिसहरू यीशु कहाँ ल्याइएको थियो र यीशुले उनीहरूलाई निकाल्ने काम गर्नुभयो। यीशु प्रभुले मानिसको जीवनबाट भूत प्रेतहरूलाई निकाल्ने काम गर्नुभयो र मानिसलाई स्वतन्त्र र मानिसलाई मानिस भएर जिउनका लागि प्रभु यीशु ख्रिस्टले सहायता गर्नुभयो। त्यति मात्रै होइन, यहाँनिर धेरै बिरामीहरू पनि थिए। जति बिरामीहरू थिए त्यहाँ, ती सबैलाई प्रभुले निको पार्नुभयो, यीशुले निको पार्नुभयो। जतिजना बिरामीहरू थिए सबैलाई उहाँले निको पार्नुभयो। उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो भनेर पुरानो करारमा अगमबानी बोलिएको थियो। यीशु प्रभुको बारेमा पुरानो करारमा धेरै वर्ष पहिलादेखि नै यीशु प्रभु यो संसारमा आउनुहुनेछ र उहाँले हाम्रो दुर्बलताहरू लिनुहुनेछ, हाम्रो रोगहरू उठाइ लानुहुनेछ भनेर यो पहिल्यै यीशुको बारेमा बोल्नु भएको थियो। अगमबानी बोलिएको थियो, अगमवक्ताहरूलाई परमेश्वरले प्रयोग गर्नुभएको थियो यीशु प्रभु यो संसारमा मानिस जातिलाई सेवा गर्न, मानिस जातिको दुर्बलताहरू आफैले बोक्न र रोगहरू निको पार्न यीशु प्रभु यो संसारमा आउनुहुनेछ भनिकन अगमबानी गरिएको थियो। आदरणीय श्रोता, आज यीशु ख्रिस्ट त्यही व्यक्ति हुनुहुन्छ जसले हाम्रा दुर्बलताहरू लिनुहुन्छ, हाम्रो रोगहरू उठाइ लानुहुन्छ र यहाँनिर भनेका छन् उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो। र यसरी यीशु ख्रिस्ट आज पनि तपाईँ र हाम्रो जीवनको लागि यो महत्वपूर्ण छ। उहाँ आज यो संसारमा आउनुको कारण चाहिँ हाम्रो दुर्बलताहरू लिनको लागि हो। हामी कमजोर छौँ, मानिस सीमित प्राणी हो, मानिसलाई सहायता चाहिन्छ, मानिसलाई बल चाहिन्छ, मानिसलाई छुटकारा चाहिएको छ, मानिसहरूलाई सहायता चाहिएको छ। यीशु ख्रिस्ट यो संसारमा ती हाम्रा दुर्बलताहरू लिनको निम्ति आउनुभएको कुरा स्पष्ट देखिन्छ र हाम्रो रोगहरू उठाइ लानु हुने उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, के हजुरहरूको जीवनमा आज यो वचन सुन्दै गर्नु हुँदाखेरि तपाईँको जीवनमा पनि यी सबै समस्याहरू छन् कि? हजुरहरूको जीवनमा पनि यो समस्याले ग्रसित भएर कसले मलाई यो कठिन अवस्थाबाट छुटकारा दिएला, कसले मलाई विजय दिएला, कसले मलाई सहायता गर्ला, म कठिन अवस्थामा छु, म बिरामी छु, म दुर्बल छु र मेरो जीवनमा भूत प्रेतहरूले दिन रात सताइरहन्छन् र मेरो जीवनमा यी रोगहरू घटी कमीहरू छन् भनेर यदि आज हजुरहरू यो समस्यामा हुनुहुन्छ भने, यो पीड़ामा बसिरहनु भएको छ भने, जसरी पत्रुस के सासूलाई यीशु प्रभुले छुनुभयो र ज्वरोबाट छुटकारा दिनुभयो, चंगाई दिनुभयो, धेरै भूत लागेकाहरूलाई यीशु कहाँ ल्याउँदाखेरि ती भूतहरूलाई उहाँले निकाल्नुभयो र धेरै बिरामीहरू यीशु कहाँ ल्याएका थिए र तिनीहरूलाई पनि यीशुले निको पार्नुभयो। उहाँ निको पार्ने परमेश्वर हुनुहुन्छ, उहाँ आनन्द जीवन दिने परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ। र आज यदि यहाँहरूलाई यीशुको खाँचो छ, यीशुले मलाई पनि सहायता गर्नुभएको होस्, मेरो दुर्बलताहरू उहाँले उठाउनु भएको होस्, मेरो रोगहरू उहाँले निको पार्नु भएको होस् भनेर यदि यहाँहरूले यीशुको खोजी गर्नुहुन्छ भने यीशु यही हुनुहुन्छ। उहाँ तपाईँको लागि उद्धार गर्न, मुक्ति दिन यहाँ हुनुहुन्छ। आउनुहोस्, यीशुमा छुटकारा चंगाई पाउनुहोस् र यीशुमा विश्वास गरेर सबै बन्धनहरूबाट छुटकारा पाउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यति नै राख्न चाहन्छु। फेरि परमेश्वरले समय दिनुभयो भने अर्को समय फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
1: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, काभ्रेतर्फको बीपी राजमार्गमा पुनर्निर्मित सड़कबाटै आवागमन, बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो, कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
2: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जीतसँगै 26 अंक सहित नेपाल छैठौं स्थानमा।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
4: गोर्खाको चुमनुर्बी गाउँपालिका छ अन्तर्गत लाक्पादेखि चुम्लिङ बीचमा ठूलो पहिरो खस्दा बुढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। भेडीगोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुमनुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झोलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
5: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नगरवासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहु, चितवन, नगरपुरसहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
4: प्राधिकरणका अनुसार बाढ़ीले चुमनुर्बी गाउँपालिका तीन न्याकचेतबाट सिर्दीवास जोड्ने झुलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्चे गाउँपालिका पाँच स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20-22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
6: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको चाहिँ 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2। अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म 5 हुनुहुन्छ। खोज्ने काम चाहिँ आज एक चरणमा भयो तर चाहिँ काहीँ कतै सुइँको पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
4: चुमनुब्री गाउँपालिका तीन सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र

0: यही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। दुईवटा टेलिफोन टावर 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना र सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क संचालन तथा बेली ब्रिज निर्माणको सम्भावितता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़ी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाई राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा, स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
1: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर भइरहन्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
2: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
3: बूढ़ी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
4: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बालबालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्वद्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय ढाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
10: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
4: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वास्थ्य प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि। अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
10: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
11: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने पुलको नजिक जाने खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साइभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
10: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नु अघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिनीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
12: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
3: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
15: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुघाखोकी, न्युमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
12: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नहात्तिनुहोस् है, पखाला लाग्दैमा नहात्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ। उसलाई जति बढी एक्सपोजर भइरहेछ, उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी, पखाला, ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ। त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन। बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि।

0: रहन सक्छ, तीनदेखि पाँच दिनसम्म उसलाई खोकी लाग्न सक्छ, खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिले काहीँ तिनदेखि छ हप्ता लाग्दो रहेछ। अब त्यो छ हप्ता लाग्दैमा हामीले छ किसिमको एन्टिबायोटिक छवटा डाक्टर भेट्नु पर्दैन, त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो, हामीले त्यसमै हो होम रेमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ। त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगा खोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका पोखरीमा नुहाएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मी याममा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ। सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ। सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली, एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ भने चिसोमा पनि हामीलाई रुगा लाग्दैन।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
2: बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन भएका छन्। तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत उनी एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो। जीतसँगै 26 अंकसहित नेपाल 6 स्थानमा उक्लिएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बो एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 26 गते सोमबार, आश्विन शुक्ल द्वितीय तिथि, इस्वी सन् 2026 अक्टोबर 12 तारीख नेपालसम्म 11:46। आज बिहान सूर्य उदय 6:02 समयमा हुँदैछ भने सूर्य अस्त भरे साँझ ठिक 5:36 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। नेत्रावतीमा जोड़ियो एक ब्रिज, स्याप्रोवेशी समय खुल्यो सड़क। बूढ़ी गण्डकी बाढ़ी बारे प्रधानमन्त्रीको ब्रिफिङ, 5 जना बेपत्ता, 437 जना सुरक्षाकर्मी परिचालन। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। बीपी राजमार्ग पुननिर्मित सड़कबाटै आवागमन गरिराइयो। दशैंमा थप सहज बन्दै। बुढी गण्डकीको बाढ़ीले धादिङको 57 घर बगायो। जीबुटीको तडमा ढुंगा दुर्घटना हुँदा 109 आप्रवासीको मृत्यु, 116 जना बेपत्ता। र विश्वकप लीग 2 अन्तर्गत आफ्नो अन्तिम श्रृंखलामा नेपालको विजय शुरूआत। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको मैलम्ची नगरपालिका 11 स्थित फटेमा ह्युम पाइप राख्ने काम शुरू भएको छ। नेपालीहरूको महान चाड बड़ा दशैं र तिहारलाई लक्षित गर्दै स्थानीयहरूको आवाज जावत सहज बनाउने उद्देश्यका साथ ह्युम पाइप राख्न थालिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभएको हो। ह्युम पाइप राखिएसँगै मैलम्ची नगरपालिका 7 र 8, हेलम्बु गाउँपालिकाका केही वडा र 5 पोखरी थाङपाल गाउँपालिकाको बरूवा बासखर्क लगायतका क्षेत्रका बासिन्दाहरूलाई आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा स्थानीयहरूको यात्रालाई सहज बनाउन तत्कालका लागि ह्युम पाइप राख्ने व्यवस्था गरिएको छ। नगर प्रमुख आयतमान तामाङको अनुसार फटेमा पक्की पुल निर्माणको लागि टेण्डर प्रक्रिया पूरा भइसकेको छ। अब छिट्टै पुल निर्माणको काम समेत शुरू गरिने बताउनु भएको छ। पक्की पुल निर्माण भएपछि उक्त क्षेत्रका स्थानीयहरू वर्षयाम लगायतका अन्य समयमा समेत आवाज जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। सुनको गहना चोरीमा संलग्न रहेको आरोपमा दोलखाकी 1 युवती सहित 5 पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका 7 मकै बारी घर भई हाल काठमाडौँ झोसे बस्ने 27 वर्षीय गिया कार्की, धादिङको धुनीबेसी नगरपालिका 1 छात्रा देउराली घर भई काठमाडौँको न्यू रोड बस्ने 28 वर्षीय सिज्जल तामाङ भनेरे राजन स्याङ्बो र नुवाकोटको विधुर नगरपालिका 12-4 घारी बस्ने घर भई काठमाडौँको माछा पोखरी बस्ने 45 वर्षीय जीत बहादुर विश्वकर्मा रहेका छन्। यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिका 26 घर भई हाल काठमाडौँको नागार्जुन बस्ने 33 वर्षीय प्रकाश कठुवाल र काठमाडौँ महानगरपालिका 13 ताहाचाल बस्ने 37 वर्षीय रोमन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। भक्तपुरबाट यही असोज 18 गते भएको चोरीको घटनामा अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। भदौ 10 गतेको भटेको सितिरिसुली बाढ़ीले बेत्रावती स्थित फलाकु खोलाको पक्की पुल बगाएपछि राष्ट्रिय सड़क सञ्जाल विच्छेद भएको रसुवा जिल्ला नेपाली सेनाले एक्रो ब्रिज जडान गरेसँगै पुनः सड़क सञ्जालनमा जोड़िएको छ। बेत्रावती पुल सञ्चालनमा आएसँगै रसुवा नुवाकोट आवत जावत गर्ने सवारी साधनले अप्ठ्यारो र लामा वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। नेपाली सेनाले निर्माण गरेको उक्त पुल आज एक कार्यक्रमका बीच गल्छी रसुवागढ़ी सड़क आयोजनालाई हस्तान्तरण गरिएको छ। रसुवाको उत्तर गैया गाउँपालिका 5 र नुवाकोटको विधुरो नगरपालिका 10 जोड्ने फलाखु खोलामा निर्मित नयाँ तथा पुरानो
पुल बाढ़ीले बगाएपछि दसवा संघको सड़क सम्पर्क विच्छेद भएको थियो। बाढ़ीले अधिकांश सड़क बगाएपछि सड़क विभागसँग समन्वयमा सेनाले करिब 300 मिटर लामो कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्म पुल सड़क खुलाएको थियो। सैनिक प्रवक्ता एवं सहायक रथी राजराम बस्नेतले यही असोज 20 गतेदेखि उक्त क्षेत्रमा एक्रो ब्रिज जडान गरी 5 दिनमा गल्छी त्रिशुली मैलुङस्या पूर्वेशी रसुवा गढ़ी सड़क आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। करिब 240 फिट लम्बाई र 18 फिट चौड़ाईको उक्त पुलको भारवाहन क्षमता 60 टन छ। पुलको सुरक्षाका लागि भारवाहन क्षमता 40 टन ठोकिएको छ र सेनाले हालसम्म देशका विभिन्न भागमा 51 एक्रो ब्रिज र बेली ब्रिज जडान गरिसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभएको छ र ती पुलको कुल लम्बाई 2177 मिटर रहेको छ। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले गोर्खाको बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ी प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि 4 हेलिकप्टर सहित 437 जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत घटनाको ब्रिफिङ गर्नुहुँदै बाढ़ीमा परि 5 जना बेपत्ता र 82 जनाको सकुशल उद्धार गरिएको बताउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अनुसार बाढ़ीमा बेपत्ता भएका 5 जनाको खोजी कार्य तीव्र पारिएको छ। प्रभावित गोर्खाको सल्ले स्थित निर्माणाधीन बूढी गण्डकी जलविद्युत आयोजनाका 12 कर्मचारी सहित 82 जनालाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। गोर्खाको चुमुन्द्री गाउँपालिका छ लोकपा र चुम्लिङको बीचमा आइतबार बिहान गएको